हाँ जी मैसेज ओसर तो ओसरम शामिल हो मैसेज रोन मेरा अगले जनाब अस्सलाम वालेकुम ताजी सिंह गए सितारे इन द प्रोग्राम ना सितारे डी रेसे तमने ना बल मैसेज अगले दे जनाब यह अगला रे में द कफन कड़ा छपक मलहार में जारा ने स्कूल ते जना अच्छा जी खान जाऊं लाई मैं द कंबाइन हम बल मैसेज अगले अस्सलाम वालेकुम ताजो सिंह गए तेरे से तमने ना जी بل میں سے جا کر جناب وائچ السلام علیکم گرانا سنگھ گئے بالکل جناب دس وائچ مزاق پلی خبر بل خور سر شریکوں میں بالکل زبردست اور بل جاتا جکو نوں دیا مسئلے جڑے ہیں بالکل دغشن دا عروج میرا من لگاؤ بل جاتا سر مشرک ہے نہیں وے پر میں سے جا کر السلام علیکم گڈ مارننگ سنگھ گئے سلام علیکم بالکل راغلی مجھے عروج تے سلام اور سیدرا مائرہ تے ہم سلام زائزہ وعلیکم السلام کال ڈرائیو چلے بل میسج السلام علیکم تاج محمود سنگھ مائر لائیو سدرا سلام ز شما شما پروگرام نا او ڈیر مدہ پر ولے ٹائم نہ بعد خیر ہو گنا ڈیر مند نہ گاؤں بل میں سے چکل سلام والے جنک نیم راگ لے مخبور راگ لے ڈیر سے مند نہ گاؤں ابھی زمانٹو لوگ ہندو تو سلام ہونے تنہا دے پڑے گرام سونے خورے کے ڈیر سے مند نہ

हाँ जी ग्रान ओरिजिन को तासोरे रेडियो अमन एफएम अट सी शरिया 4 बटा ग्राम प्रोग्राम दे जमगे दिन औ दुनिया यवी नतर 2 बजे पूरी दा प्रोग्राम तासो पर रेडियो अमन एफएम अट सी शरिया 4 बटा ग्राम बांदे औरे नो उम्म कुलसूम बिनत अली रजी अल्लाह तआला नहा चिदारी अली रजी अल्लाह तआला नहु औ दे फातिमा बीबी लुरवा सरोरम वादे चिदे उमर रजी अल्लाह तआला नहु दे सर कर दे औ दीन अद्वजात की उमर शीदी दे अलकुम दे जेद औ दे जुदैनुम दे रुकैया دا دوار چکم دی دا دی دا دی لونه دی بہرحال دین علاوہ نوری ما سلونڈیانی یا وین دی چی پاگا دور که دا جائز وینن سبا اوما جائز دی نو دا چکم دی دا اوما دو سر دو وادونا آغا کردی بہرحال دی عمر رضی اللہ تعالیٰ عنہ سیرت چی دی دا دا سی دی چی دا یو اوگود او دیر دا غا سیرت تی انشاءاللہ العزیز دی منی با تفصیلی گفتگو سبا پر پروگرام کی بیا اوما ذکر کرو جی.